Aber es sind dann just die paar Leute, die ich sehe, die das noch satt, dann noch mal, mo, ja, da morgen satt, ma. Aber wir finden Sanskriti, wir finden Sanskriti, die wir da alle haben, die Pocke Penny, Bosone Gorsum. Aber auch ich sage, wir finden Sanskriti, die wir alle haben, die Jokaran Leben, die wir Gorsum, die Taki, Nepali Sabda, Nepali Bhasa, Nepali Sanskriti, Nepali Kansam und Pukno Borsa, die Kalibin Morno, die wir alle haben, die Karikum Lamasome, die wir alle haben, die wir alle haben, र अहिले हालै भने कार्यक्रम गर्नमा 7 बजेर 5 मिनेट गइसकेछ र कार्यक्रमलाई अगाडि बढाउन भन्दा अगाडि मैले तपाईलाई मौसम सम्बन्धी जानकारी दिन पर्ने नै हुन्छ र अहिले हालै लन्सनमा हेर्ने भने 8.7 डिग्री सेल्सियस रहेको छ भने त्यसरी नै होबर्टमा हेर्नु भने 13.1 र रसबेरीमा 4.3 स्वान्सीमा 11.1 र त्यसरी नै भोलिको मौसमलाई हेर्ने भने भोलि पानीको चान्सेस चाहिँ थोरै नै देखाइएको छ जुन चाहिँ 5% मात्र रहेको छ तर पनि पक्कै पनि मौसमलाई ख्याल गरेर नै आफ्नो भोलिको दिनलाई निर्धार गर्नु होला र कम्तीमा 1 डिग्री सेल्सियस रहन्छ धेरैमा 15 डिग्री सेल्सियस रहन्छ लन्सटोन वरिपरि भन्दै म भने पहिलो गीत तर्फ लानुपर्ने हुन्छ र पहिलो गीत एकदम मिठो गीत रहेको छ एकदम धेरै चलेको र धेरै लोकप्रिय गीत पनि रहेछ ऋतुहरूमा तिमी अरुण थापाबाट

ऋतुहरूमा तिमी हरियाली बसन्त हो, नदीहरूमा तिमी पवित्र गङ्गा हो। एउटा प्रकृति र सुन्दरता, एउटा सुन्दरतालाई प्राकृतिक सुन्दरतासँगै एउटा माया मिसिएर कसैलाई बयान गरेको गीत रहेथ्यो। पुराना गीत एकदम मिठो गीत रहेथ्यो अरुण थापाबाट। केही पुराना गीत, केही नयाँ गीत नै हामीले आज सकेसम्म वचन कोसिस गर्नेछौँ। र अब तपाईँलाई मैले फेरि अर्को गीततिर मैले लान चाहेँ, फेरि पनि मैले जानकारी दिन चाहेँ कि केही नयाँ अनि केही पुराना गीतलाई हामीले आज सकेसम्म भजन कोसिस गर्नेछौँ। र हालहालै रिलिज भएको फिल्म रहेको छ जुन चाहिँ राम नाम सत्य विराज भट्टको रहेको थियो, धागोले बाटेको।

बसना कान्छी बसना छेउमा एकदमै मिठो गीत रहेको थियो भर्खरै हालै रिलिज भएको हालै त नहुन अलिकति समय बितिसकेको छ तर पनि नयाँ नयाँ नै रहेको छ राम राम सत्य मुभीबाट रहेको छ अब भने तपाईँलाई मैले अर्को विधि जुन चाहिँ रुवाई विधि रहेको छ र ख्वामलाई प्रश्न किताबमा सङ्ग्रहित गरिएको केही रुवाएर मैले भाषण गर्न चाहेँ यो चाहिँ पुष्कर सिङ्गर दार्जिलिङबाट लेख्नुभएको थियो यो किताबमा तिम्रो उचाइ तिमीले इँटाले बनायो तिम्रो उचाइ तिमीले इँटाले बनायो या भनौँ रुपियाँको बिटाले बनायो तिम्रो उचाइ तिमीले इँटाले बनायो या भनौँ रुपियाँको बिटाले बनायो म त इमानलाई नै उचाइ ठान्ने मान्छे म त इमानलाई नै उचाइ ठान्ने मान्छे तिमीले बदनामीको छिटाले बनायो तिमीले बदनामीको छिटाले बनायो अलिकति मनमा लागेको अनि कहीँ न कहीँ प्रेममा त्यो एउटा शङ्कालाई शङ्काको घेरामा वरिपरि रहेर लेखिएको जस्तो देखिन सक्यो हरेक समय समयमा प्रेममा उत्तर चढावमा मान्छेहरूले हरेक प्रस्फुटन भएका कुराहरूलाई लेख्ने गर्छन् सायद यो पनि त्यही वरिपरिको दौरानमा नै लेखेको हुनसक्छ र तपाईँलाई के कस्तो विधि मनपर्छ भक्यो भने जानकारी दिन नसुट्नु होला भन्दै अर्को हल्का यो रुवाईसँग नै मेल खाने गीत रहेछ अरुण लामाबाट नै जति माया लाए पनि

0: जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा मनमा पीडा पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो। पुरानो शब्द अनि त्यतिकै मिठो सङ्गीतले भरिएको शब्द सङ्गीतमा रहेको यो गीत रहेको थियो जति माया लाए पनि। र हरेक समय समयमा हरेक युवा पुस्ताले हरेक पुस्ताले यो अवसर त नभनौँ हरेक पुस्ताले यसलाई विभिन्न भर्जनमा गाउने गर्छ र विभिन्न प्लेटफर्महरूमा पनि गाउने गरिन्छ यो गीत। एकदम मिठो गीत र मेरो एउटा व्यक्तिगत फेभरेट पनि रहेको छ, मेरो पर्सनल फेभरेट पनि रहेको छ, एकदम मिठो रहेको छ भन्ने गर्छ। हरेक मनका तरङ्गलाई हरेक विधिमा ढल्काउन सकिन्छ, हरेक पाटोमा लान सकिन्छ, कहिले त्यसलाई गीतको पाटोमा, कहिले त्यसलाई कविताको पाटोमा, कहिले त्यसलाई चलचित्रको पाटोमा लान सकिन्छ र एकदम मिठो रहेको थियो गीतको पाटोमा रहेको। अब नि तपाईँहरूलाई अर्को अहिले युवा पुस्तामा चलेको गीतलाई पनि मैले बन्झाएँ, विश्वदोङबाट साइलोमा।
1: ओ केटी हो, माथि रोटी घरमा सबैजना आइसक्यो अरे, तिमीहरू चाहिँ कति नक्कल गरेर बसेको, ढिला भइसक्यो, छिटो आइजे।
2: आयो आयो।
3: ओइ सुन्न, आज त माथि चार घरे साइला पनि पल्टनबाट आएको छ अरे नि।
2: आ जोसुकै आओस्, हामी पनि चार घरे साइली हेर्नु। के हो केटी हो,

Tamang silo, tamang silo maray kayo. Gidray de sa ilay mo moto chal gare maya na mare. Harik gitma kunay kun pana loke kaunsa. Kasi maya wala jati to loke kaunsa. Kasi maya wala bahasa loke kaunsa. र अब मैं तो अपना मतलब फिर भी नहीं और को रोगाई तरफ न लान जाए फिर भी नहीं पुष्कर सिंगार बाटर रहेगा सा मन तो डोला डोला उन्हों को लागी हो मन तो डोला उन्हों को लागी हो दुख तो भुला उन्हों को लागी हो मन तो डोला उन्हों को लागी हो दुख तो भुला उन्हों को लागी हो चुपचाप बसेर हुँदैन नि प्रिय चुपचाप बसेर हुँदैन नि प्रिय रहस्य त खुलाउनको लागि हो रहस्य त खुलाउनको लागि हो हल्का रुवाईको बाटोबाट प्रश्न सोधिएको अनि कसैले एउटा चुपचाप लागेको बेलामा त्यसलाई अलिकति सटार हिसाबमा प्रश्न उठाइएको यो रहेको थियो एकदम मिठो रहेको थियो पुष्कर सिङ्गारबाट अब भने फेरि पनि अरुण थापाज्यूको गानालाई नै मैले बजाउन चाहे एकदम उहाँको पुरानो गीत पुरानो बाजा गाजा अनि पुरानो शब्दले भरिएको गीतहरू गीत रहेको छ बोलो बोल्न लाग्यो मलाई यो पनि एकदमै लोकप्रिय गीत रहेको छ अरुण थापाबाट

0: मुलु मुलु लाग्यो मलाई सपनीमा, मिठो लाग्दैन विपनी, मिठो लाग्दैन विपनी। त्यो शब्दको सरी त्यो समयमा प्रेमलाई परिभाषित गर्ने, त्यो समयमा प्रेमलाई मूल्याङ्कन गर्ने र अहिलेको समयमा मूल्याङ्कन गर्ने त्यो छुट्टै किसिमको हुने गर्थ्यो जस्तो लाग्छ मलाई। र तपाईँहरू सुन्दा श्रीबाग रेडियो 103.7 तरङ्गमा म यादव मोरको साथमा, र अहिले पनि कार्यक्रमको घडीमा 7:35 गइसकेछ। र फेरि पनि तपाईँलाई मैले जानकारी गराउन चाहेँ कि हरेक साथ हामीहरू 7 बजीदेखि 8 बजीसम्म विभिन्न नेपाली संस्कृतिका विधाहरूलाई हामीले बजाउने गर्छौँ। र यदि कुनै समयमा तपाईँहरू हामीसँग आएर जोडिएर आफूलाई लागेका विचारहरू, आफूलाई लागेका कुनै पनि त्यस्तो विधिहरू छ भने पक्कै पनि हामीसँग जोडिएर बजाउन सक्नुहुन्छ र हामीसँग बसेर भलाकसारी गर्न सक्नुहुन्छ। भन्दै अब नै फेरि पनि अर्को गीततर्फ नै मैले लान चाहेँ। सुजान सबागाईबाट रहेछ, हालै उहाँ चाहिँ अहिले अस्ट्रेलिया भ्रमणमै हुनुहुन्छ र हाम्रो स्टेटमा पनि देख्न सक्छ कि उहाँको आउने एडभर्टाइजहरू हामीले देखिरहेका छौँ। र सुजान सबागाईबाट रहेछ, स्वीकार्नु होला।
1: आफूभित्रै पो हुन्छ अरे नि गीतहरूको घर, गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु, छाडिराख्छु ल यतै, जे जति छन् बारी, म त अब नयाँ हुन्छु, उडे है म त सरा आकाशैभरि, साथी चाहिँ हुन्छ मेरो गाजले।

गाजाले सुनसरी सुजन चपाके बाट आइदियो र हालै उहाँ चाहिँ अस्ट्रेलिया टुरमा पनि हुनुहुन्छ उहाँको म्युजिक टिमसँगै उहाँको अहिले अस्ट्रेलियाको कुना कुनामा र देशमा मात्रै नभएर विदेशमा देशको कुना कुनामा उहाँले आफ्नो सङ्गीतलाई नै छरिरहनु भएछ र यो त थियो सुजन चपाकेबाट गीत अब तपाईँलाई फेरि पनि अर्को पुरानो समयमा डराउन चाहे पुरानो गीतलाई नै बजाउन चाहे पुरानो गीत भक्तराज आचार्यबाट रहेछ अलिकति दुःख अलिकति ट्रेजेडीमा यो गाइएको गीत रहेको छ जति चोट दिन्छु भक्तराज आचार्यबाट

जति चोट दिन्छौ देवमायालो, भक्त आशा आशा र बाट रहेको थियो। फेरि पनि मैले तपाईँलाई अर्को गजल नै सुनाउन चाहेँ। यो छोटो मिठो गजल रहेछ प्रकाश आङदेङबेबाट। उहाँ चाहिँसँग चाहिँ मैले व्यक्तिगत पनि भेट्ने मौका र उहाँसँग छोटो समय बिताउने मौका पाएको थिएँ र एकदमै गजलमय रहेको थियो उहाँको बसाइ, उहाँसँगको बसाइ। प्रेमको बदलामा घेडाको, प्रेमको बदलामा घेडाको सैगात देखायो, प्रेमको बदलामा घेडाको सौगात देखायो, आलो घाउमा नुन चर्को छर्ने आफ्नो आफन्तैकै हात देखायो। जलाउँछ भनेर आएकाहरू खरानी भएर गए, जलाउँछ भनेर आएकाहरू खरानी भएर गए, काठै कठै आगो र दुश्मनीको औकात देखायो, कठै आगो र दुश्मनीको औकात देखायो। जाबो जुम्रा त शिरमा पुग्छ, जाबो जुम्रा त शिरमा पुग्छ, हिजो अर्को रोइरहेको छ। जाबो जुम्रा त शिरमा पुग्छ, कमजोर मात्र तकदिरमा पुग्छ, जाबो जुम्रा त शिरमा पुग्छ, कमजोर मात्र तकदिरमा पुग्छ, हामी त जिउँदो मान्छे पो त, हामी त जिउँदो मान्छे पो त, बगरको ढुङ्गा त एक दिन मन्दिरमा पुग्छ, बगरको ढुङ्गा त एक दिन मन्दिरमा पुग्छ। एकदमै गहन शब्द, गहन भावमा लेखिएको यो रुवाइरहेको थियो र हरेक व्यक्तिले आफ्नो लागेका विचारहरूलाई हरेक पाटोबाट ढाल्न सक्छ, हरेक किसिमले त्यसलाई चाहिँ एक्सप्रेस गर्न सक्छ जस्तो लाग्छ मलाई। र त्यही नै यो एउटा विधि रहेको थियो, रुवाई विधि। तर धेरै भावुक नभनेकन अर्को फेरि अर्को गीत, पुरानो गीततिर पनि लान्छ है, र रामकृष्ण ढकाल अनि लता मङ्गेश्वरबाट रहेको छ बाचनजेलीलाई।

खोर्सानी चाहिँ श्री बारको डे 103.7 तनगमा म यादव मरेको साथमा र हालै तपाईँ सुन्नुहुन्छ साझा आवाज कार्यक्रम जुन चाहिँ 7 बजीदेखि 8 बजीसम्म विभिन्न संस्कृतिका विधाहरूलाई हामीले कोट्याउने गर्छौँ विभिन्न संस्कृतिका विधाहरू हामीले बजाउने गर्छौँ केही पुराना केही साझा आवाज कार्यक्रम जुन चाहिँ 7 बजीदेखि 8 बजीसम्म विभिन्न संस्कृतिका विधाहरूलाई हामीले कोट्याउने गर्छौँ विभिन्न संस्कृतिका विधाहरू हामीले बजाउने गर्छौँ

म अर्को साता फेरि पनि यसरी नै हरेक विधाहरूलाई ल्याउनेछु र यदि तपाईँहरू पनि कुनै समयमा आरामसँग जोडिएर तपाईँलाई लागेका विचारहरू तपाईँलाई लागेका कुराहरूलाई राख्न चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुन्छ र नचाहँदा नचाहँदै पनि कार्यक्रमदेखि बिदाल्ने समय आइसकेको छ। तपाईँहरूको रात शुभ रहोस्। धन्यवाद।